0: 30 برس کی فوجی زندگی میں میں نے کتنی فلموں میں کام کیا مجھے کچھ یاد نہیں، اس لیے کہ کام میں اتنا مشغول رہتا ہوں کہ پچھلا سارا ٹٹول ٹٹول کا کھوج نکالنے میں وقت جاتا ہے اور کام رک جاتا ہے۔ آگے کی رفتار تیز ہے اور رک کر پیچھے مڑ کر گزرے ہوئے مائل سٹونز کو کیوں گنا جائے؟
1: بیتے قریب 6 دشکوں سے زیادہ وقت سے وِوِدھ بھارتی پر گونج رہی ہے وِشیش جے مالا۔
2: جن کی بانسری کی مدھر تان سے من کا ہر کونا جھنکرت ہو اٹھتا ہے، جن کی انگلیوں کے سپرش سے بانسری گنگنانے لگتی ہے جیون کا سنگیت، جن کی سادھنا نے بانسری کو وشو منچ پر ایک نئی پہچان دی۔
3: درباری کے گندھار کے آندولن میں ایسا لگتا ہے کہ بادل امڑ گمڑ رہے ہیں مگر برس نہیں رہے ہیں، وہ جو گھٹن ہے اس گھٹن کو درباری کے گندھار میں جب تک نہ لایا جائے وہ آپ کہہ سکتے ہیں کہ میں نے اس پہ محنت کیا۔
2: پدم شری پنڈت رونو مجومدار، جن کی ہر پرستتی شروتاؤں کو سروں کے الوکک سنسار میں لے جاتی ہے، پدم شری پنڈت رونو مجومدار، سنگیت سریتا، نئی شرنکھلا، شاستریہ سنگیت، فلم سنگیت اور لوک سنگیت میں بانسری کی بھومیکا، صبح اور شام 6:45 صرف وِوِدھ بھارتی پر۔
1: हिंदी सिनेमा की कुछ कल्ट फिल्में उनके नाम पर हैं, स्पर्श, कथा, दिशा और चश्मे बदूर।
4: उन्होंने कहा कि देखो अब सिर्फ हम नौजवान तीनों दिखा रहे हैं, सिर्फ कॉलेज के युवक नहीं, उनके माँ बाप भी आए, उनके चाचा चाची आए, एक दादी माँ डाली, बाप डाला, एक भाई डाला वगैरह वगैरह, एक पान वाला डाला। सईद को पकड़ा लिया और उसने कहा फिर मुझे वी हैव टू गो टू जामा मस्जिद, पुरानी दिल्ली जाना पड़ेगा। मैंने कहा पुरानी दिल्ली क्या करोगे जाके, पान वाले का अगर मुझे करना है रोल तो मुझे देखना नहीं चाहिए पान वाले वगैरह। तो मैंने कहा ये नसीर के बाद ये
5: एक और आ
4: गया।
6: जल्दी है बुलबुल, कोई और भी कर्जेदार लग गया तेरे पीछे क्या?
7: अरे ललन मियां आप काट देना रास्ता, अब मेरा काम नहीं होगा।
1: दास्तान सई परांजपे की, उजाले उनकी यादों के, 19 जुलाई से 9 अगस्त शाम 4 बजे सिर्फ विविध भारती पर।
8: सुनिए आप सुन रहे हैं विविध भारती।
2: आज के फनकार कार्यक्रम आप सुनेंगे बस थोड़ी ही देर में।